0: मिङ्गा चाहिँ यतै त हो कासना नल्ली बुसिङ तिरिस पा समुख बनेका नाचा रिगुस पा लिका वाङ्गिमाङ
1: अरे अरे चैता छ त निङ्ग भा समुख अनि आमा पिन्नै चैता गन्या पछि कच्चा मुसा छन् बिसुन चाहिँ मेरो चाहिँ अफिसियल लेखेर एल्छौँ बि त भएको चिल्का कुन खोज यहाँ छ कि कहाँ छ त
0: निका खै पिन्दैछ तुमारी तै त माइटो
1: ए या छिना काजा रिसुङ यस्ता कुन यस्ता